0: 24/7, 265 FM, 247, 365.
1: ऑल राइट जी, सो वी आर बैक। हम आ चुके हैं वापस और गुफ्तगू का सिलसिला आप लोगों के साथ जारी है। अभी तो बस हमने आपको बताया कि जी प्रोग्राम का बाकायदगी से आगाज हो गया है, लेकिन तरीकाकार अभी बताना बाकी है मेरे दोस्तों। तो जल्दी से अपने मोबाइल के राइट मैसेज ऑप्शन में जाएं, क्लियर चाहे लिखें, स्पेस दें, अपना मैसेज टाइप करें और सेंड कर दें 3636 पे। साथ ही साथ हम FM 100 के ऑफिशियल फेसबुक पेज पर भी लाइव मौजूद हैं, तो आप वहां भी कमेंट कर सकते हैं और रिदा से अपनी पसंद की रेसिपी पूछ सकते हैं और टिप्स भी पूछ सकते हैं, जो भी आप रिदा से पूछना चाहते हैं। तो एक बजे तक रिदा आफ्ताब हमारे साथ मौजूद होती हैं फ्राइडेज एंड सैटरडेज को, तो इस सुनहरे मौके का फायदा उठाएं। रिदा, आज तो आप घर पर हैं, आज तो आप जाहिर घर जाकर लंच बनाएंगे, लेकिन क्या बनाने के बारे में कुछ सोचा है?
2: आज मैंने वो बीफ निकाल के आई थी, मैंने कहा बीफ की बिरयानी बनाऊंगी।
1: यम्मी,
2: तो बस यही सोचा है।
1: बहुत अच्छा ख्याल सोचा है।
2: तो मेरा सारा दिन बाहर गुजर गया ना, कल तो मैं रात को काफी लेट घर आई थी, तो मैंने कहा था ना यहाँ से जाऊंगी, तो फिर मैं लेट आई थी, तो कल वो पका के गई थी। क्या था मैंने, हाँ चिकन का कोरमे की तरह सालन जो मैंने बनाया था वो था, तो बस फिर रात को लेट काफी हो गई, तो फिर वो रात के टाइम पे फिर जल्दी से बन कबाब मंगवा लिए थे।
1: हाँ सही किया,
2: लेट बहुत हो गई थी, गैस भी नहीं आ रही थी।
1: यही तो मसला है, अब लेट होने से ज्यादा गैस की टेंशन,
2: गैस की टेंशन है। तो अब ये कि जाके मैंने वो गोश्त रख के आ गई थी, मैं जाके बीफ की बिरयानी बनाऊंगी, जाके मैंने सोचा, मैंने कहा चले अभी घर पे ही सारे होंगे तो वो जरा गर्म बनेगी तो खाई भी अच्छी रहेगी, रात को फिर कुछ लाइट सा देख लेंगे, यही है।
1: जबरदस्त हो गया भाई, तो रिदा ने अपना लंच बता दिया विच इज बिरयानी, गर्मा गर्म बिरयानी बनाने का रिदा का इरादा है। रिदा एक घंटा ही होगा आपके पास मैक्सिमम, क्योंकि वो गैस चली जाएगी।
2: नहीं नहीं, मैं बहुत जल्दी बना लेती हूँ, मैं बड़ी जल्दी बना लेती हूँ, इतना टाइम नहीं लगता।
1: बीफ तो बाहर निकाल दिया तो पिघल भी जाएगा,
2: पिघल जाएगा। प्रेशर कुकर में गोश्त चढ़ा दूंगी, दूसरी साइड पर राइस को बॉइल कर लूंगी, तो जल्दी हो जाते, इतना टाइम नहीं लगता। मैं कुकिंग बहुत जल्दी कर लेती हूँ, मुझे इतना सिर्फ ये बीफ का गलने का टाइम है, तो मैं प्रेशर कुकर में डाल दूंगी गोश्त को, तो ये है कि आधे घंटे के अंदर बन जाती है बिरयानी फटाफट झटपट वाली।
1: जबरदस्त हो गया भाई, तो रिदा ने आपको बता दिया है कि रिदा के लंच में क्या है। मैंने कहा ये तो हम आपसे रोजाना की बुनियाद पर पूछ रहे हैं, तो इसी को पूछ के अपने प्रोग्राम को आगे बढ़ाते हैं। और रिदा हमारे पास रेसिपी भी आ चुकी है, और रेसिपी आ चुकी है, कल देखे हमने कितनी सारी दालें बनाई थी, आज माश की दाल की रेसिपी आ गई है। माश की दाल फ्राई की रेसिपी बताते हैं।
2: चलें जी, बिल्कुल नोट कर लीजिएगा माश की दाल फ्राई। उसके लिए क्या करना है कि आपने पहले जैसे आधा किलो दाल लेंगे, दाल को धो के आधा घंटा भिगो देना, उसके बाद उसको दोबारा एक दफा धोइएगा और उसको बॉईल करने रख दीजिएगा। जब दाल गल गई, बस इतना पानी, आधा किलो तो कम से कम आपने दो ग्लास भर के पानी के डाल देने हैं, ठीक है, उसके अंदर ही वो दाल बड़ी अच्छी सी गल जाएगी, पानी ना फेंकेगा। अब दूसरी साइड पे क्या कीजिएगा, आपने ऑयल गरम करना है आधा कप, और उसके अंदर एक प्याज को बारीक बिल्कुल चॉप करके डाल देना। प्याज के साथ आपने क्या करना है, हल्का सा जैसे प्याज फ्राई हुआ तो एक चाय का चम्मच जीरा डाल देना, चार कड़ी पत्ते डाल देना, ठीक है, और साथ में ही आपने चॉप किया हुआ अदरक लहसुन भी डाल देना। प्याज, अदरक, लहसुन, जीरा, कड़ी पत्ते। उसके बाद आपने क्या करना, एक पाव टमाटर को बिल्कुल बारीक बारीक चॉप करके टमाटर डालेगा, साथ में आपने इसके अंदर डाल देना है एक कप पानी, दो चाय के चम्मच आपने कुटी हुई लाल मिर्चें, आधी चाय का चम्मच हल्दी, आधी चाय का चम्मच नमक डाल के इसको ढक देना। जब आपको लगे कि टमाटर वगैरह सारे गल गए, अब थोड़ी सी इसकी भुनाई कीजिएगा। भुनाई करने के बाद जब वो दाल को आपने उबाल के रखा है, वो दाल डालिएगा, अच्छी तरह से मिक्स कीजिएगा। अच्छी तरह से मिक्स करके अब आपने इसको दम पे रख देना है,
1: ठीक है,
2: आपसे 10 से 15 मिनट इसको दम पे रखिएगा, दाल बड़ी अच्छी सी दम आ जाएगी। अब आपने हरी मिर्चें, हरा धनिया, फिर आप क्या कीजिएगा, थोड़ा सा आपने मक्खन दो खाने के चम्मच और दो से तीन खाने के चम्मच आपने ऑयल ले लेना है। इसके अंदर आपने 50 ग्राम जितनी अदरक को फ्राई करके अदरक का तड़का देना, बहुत मजे की दाल बन जाती है। और ये जो अदरक का तड़का लगता है ना, इसमें जान आ जाती है, तो वैसे तो मन कच्ची डालते हैं, लेकिन फ्राई करके आप डालेंगे आपको बहुत मजे की लगेगी।
1: ओहो, मजा ही आ जाएगा फिर आपको माश की दाल को खाने का। और माश की दाल के साथ अगर आप गरम गरम नान भी ले आए ना, तो और इसमें मजीद चार चांद लगते हैं,
2: और खास तौर पे प्याज बहुत अच्छा लगता है।
1: ये भी
2: दाल के साथ प्याज बहुत अच्छा लगता है, स्लाइस में कटिंग किया हुआ तो
1: मजा ही आ जाता है। बिल्कुल ठीक है भाई, तो ऐसी मजे की रेसिपी रिदा ने आपको बता दी है, जिसे सुनने के बाद भूख भी लगना शुरू हो गई है। और साथ ही साथ हमें और भी लोगों ने ज्वाइन कर लिया है, नसीर कोसो ने मैसेज किया है, हाफिज यूनस बाबर ने किया है, अति अफजल ने किया है। अति अफजल कहती हैं गुड आफ्टरनून, वेलकम रिदा, प्लीज ये क्या कहा है आपने, तेल चिकन मंगाना। अति, अगर आपने कॉमेंट को वापस हमें बताएं कि किस चीज की आपने रेसिपी पूछी है, तो हम आपको बता देंगे, थोड़ा कंफ्यूजन हो गया है। सो यस, आई एम लुकिंग फॉरवर्ड फॉर योर मैसेज, आप कमेंट करें और बताएं کہ کیا ریسیپی آپ نے جو ہے وہ پوچھنی چاہیے ہے. اسی کے ساتھ ساتھ ہمارے پاس میسج آ چکا ہے, کہتی ہیں کہ مجھے بیف کی پیٹی بتا دیں برگر کے لیے, صرف پیٹی کی ریسیپی.
2: چلے بالکل آپ نوٹ کر لیجئے گا. اچھا اس کے لیے کیا ہے کہ آپ نے لینا ہے بیف کا قیمہ, ٹھیک ہے, بیف کا قیمہ لے لیں یا پھر بیف کی بوٹیاں لے لیں. پہلے اس کو اچھی طرح سے دھوئے گا, دھو کے آپ نے رکھنا ہے اس کو چھننے کے اندر تاکہ اس کا پانی سارا نکل. جب پانی اس کا نکل جائے گا تو اب آپ نے کیا کرنا ہے, چاپر میں ڈال کے ایک دفعہ چاپر سے آپ نکال لیجیے گا. اس کے بعد آپ نے کیا کرنا ہے, ایک پاؤ پیاز لینا, اس کو بالکل باریک آملیٹ کی طرح کٹنگ کرنا. اسی طرح سے دو سے تین آپ نے ہری مرچیں لے لینی ہیں. ساتھ میں آپ نے کیا کرنا ہے, دو کھانے کے چمچ ہرا دھنیا لے لیجیے گا. پیاز, ہری مرچیں, ہرا دھنیا بالکل باریک چاپ کیا ہوا. اب اس کے اندر آپ نے ڈالنا, آپ نے بیف پیٹی بنانے تو اس کے اندر آپ نے ڈالنا ہے ایک کھانے کا چمچ ادرک لہسن کا پیسٹ, دو کھانے کے چمچ آپ نے سویا سوس, ایک کھانے کا چمچ آپ نے کالی مرچ کٹی ہوئی, ٹھیک ہے, کالی مرچ کٹی ہوئی, اور ایک چائے آدھی چائے کا چمچ نمک. اگر آپ کے پاس مسٹرڈ پیسٹ ہے تو دو کھانے کے چمچ آپ نے مسٹرڈ پیسٹ بھی ڈال دینا. اب ساری چیزوں کو مکس کر کے آپ نے ایک عدد انڈا بھی اس میں شامل کرنا, آدھا گھنٹہ رکھ دینا. اگر آپ کو لگتا ہے کہ تھوڑا سا یہ نرم ہے تو آپ بے شک اس کے اندر دو کھانے کے چمچ یا بریڈ کرمز یا پھر ڈبل روٹی کے دو سلائس کو آپ نے چاپر میں ڈال کے چاپ کر کے وہ ڈال دینا اگر آپ کو لگے نرم ہے. پھر اس کے بعد آپ نے اس کو کباب کی شیپ دینا ہے, ذرا چپٹے جس طرح سے بازار کے ہوتے ہیں. اور اب آپ نے توے پہ تھوڑا سا آئل گرم کر کے اس کو فرائی کر لینا. فرائی کر لیے پھر آپ نے جو برگر بن کے اندر مائنیز, کیچپ, مسٹرڈ پیسٹ ڈالنی ہے وہ ڈال کے آپ اس کو بنا لیجیے گا. اس کے اندر جو برگر پیٹی ہوتے ہیں نا, اس کی پیاز کو چاپ کر کے ڈال لیتا ہے, مشین کے اندر نہیں پیسا جاتا. اچھا, وہ ہلکے ہلکے سے ذرا ذرا سے ہوتے ہیں تو کھانے میں بھی اچھے لگتے ہیں.
1: بالکل ٹھیک ہے بھائی. تو آپ کو ردا نے مزیدار سے برگر کی ریسیپی بھی بتا دی ہے. نور الہیہ میں میسج کرتی ہیں, کہتی ہیں نور لاہور سے, مٹن دو پیازا بنانے کی ترکیب بتا دیں.
2: چلے آپ نوٹ کر لیجئے گا مٹن دو پیازا. اس کے لیے کیا ہے کہ آپ نے جیسے ایک کلو گوشت لینا ہے تو آدھا کلو آپ نے لے لینا ہے اس کے اندر پیاز. اگر چھوٹی چھوٹی پیاز ملتی ہے تو صحیح ہے, نہیں تو زیادہ تر اس میں ڈلتی ہے چھوٹی گول پیاز, لیکن وہ نہیں ہے تو کوئی بات نہیں, آپ نے آدھا کلو لمبائی میں سلائس پیاز کٹنگ کر لینا. گوشت کو آپ نے دھونا ہے, دھو کے صاف کرنا ہے. اب آپ نے اس میں ڈالنے ہیں چار گلاس پانی, ایک کھانے کا چمچ ادرک لہسن کا پیسٹ, اس کے ساتھ آپ نے ڈال دینا ہے دو چائے کے چمچ لال مرچ پاؤڈر, ایک چائے کا چمچ ہلدی, ایک چائے کا چمچ زیرا, ادرک لہسن لال مرچ نمک زیرا پانی. گوشت ڈال کے آپ نے چڑھا دینا ہے, ٹھیک ہے. جب آپ کو لگے کہ گوشت گل گیا, اب آپ نے کیا کرنا ہے, ایک پاؤ کے جتنے ٹماٹروں کو پیس کے ٹماٹر ڈال دینا. ٹماٹر آپ نے ڈال دیے اور پھر آپ بے شک اس کا جیسے ڈرائی سا کا چولہا بند کر دینا. اب دوسری سائڈ پہ آپ نے جو پیاز لمبائی میں کٹنگ کر کے رکھا ہے اس کو آدھا کپ آئل کے اندر فرائی کرنا. پیاز, چار پانچ ہری مرچوں کو بھی آپ نے اس کے ساتھ فرائی کر لینا. پیاز اور ہری مرچوں کو فرائی کیجیے گا, براؤن نہ ہو لیکن ہلکی سی فرائی ہو جائے, اس لیے کہ اس میں پیاز جس طرح سے ہم کریلے یا بھنڈی میں ڈالتے سیم ویسے ہی پیاز ہوتے ہیں, ٹھیک ہے. اب آپ نے کیا کرنا ہے, وہ فرائی کی ہوئی پیاز, ہری مرچیں, آدھی گڈی ہرا دھنیا, تھوڑا سا پسا گرم مسالہ آپ نے گوشت میں ڈالنا ہے اور پھر آپ نے 10 منٹ کے لیے دم پہ رکھ دینا. بہترین قسم کا مٹن دو پیازا تیار ہو جائے گا. اچھا زیادہ تر میں نے دیکھا ہے وہ گول والی پیاز ڈالتے ہیں لیکن اس کا مزہ نہیں آتا, وہ پھر ظاہر اندر سے پھیکی ہوتی. یہ سلائس میں کٹنگ کی ہوتی نا جس طرح سے بھنڈی میں بڑی اچھی اچھی کریلوں میں, تو وہ بڑی مزے کی لگتی ہے.
1: بالکل ٹھیک ہے بھائی. تو آپ کو رضا نے اس کی ریسیپی بتا دی ہے. نور اتیا افضل کہتی ہیں چکن مکھنی, اوکے مکھنی ہانڈی انہوں نے شاید.
2: اچھا ٹھیک ہے, چکن مکھنی ہانڈی
1: جی.
2: اس کے لیے جیسے آپ نے آدھا کلو بون لیس چکن لے لینا ہے, ایک کپ آپ نے پسی ہوئی پیاز لے لیجیے گا, اس کے ساتھ آپ نے ایک کپ اس میں دہی اور آدھا کپ آپ نے کریم لے لینی ہے. پیاز, دہی, کریم, چکن, ادرک لہسن کا پیسٹ لے لینا دو چائے کے چمچ, اس کے اندر ایک چائے کا چمچ آپ نے کالی مرچ کٹی ہوئی, ایک چائے کا چمچ کٹی ہوئی لال مرچ, اور ہری مرچوں کا جیسے موٹا موٹا چاپ کیا ہوا پیسٹ ایک کھانے کا چمچ لے لینا. آپ نے سب سے پہلے آئل گرم کرنا ہے. آئل گرم ہوگا تو اس کے اندر آپ نے آئل ڈالنا ہے تھوڑا سا اور مکھن ڈال دینا. اب اس کے اندر پیاز ڈال کے آپ نے اس کو ڈھک دینا, پیاز سافٹ ہو جائے گی. اب آپ نے اس میں چکن ڈالنا ہے, اس میں ادرک لہسن ڈالنا ہے, نمک ڈالنا ہے, کٹی ہوئی مرچ ڈالنی ہے, اور ساتھ میں آپ نے کالی مرچ, اور ساتھ میں ہی آپ نے ڈال دینی ہے اس میں ہری مرچ, اور اس کو ڈھک دینا. چکن آپ کو لگے گل گیا, اب دہی اور کریم کو پھینٹ کے آپ نے ڈال دینا,
1: ٹھیک ہے.
2: ٹھیک ہے, ٹماٹر کو بالکل باریک باریک چاپ کر کے آپ نے ایک دو ٹماٹر بھی اس میں ڈال دینا, دہی اور ٹماٹر بھی آپ نے ڈال دینا. اس کو اچھی طرح سے آپ نے بنائی کرنی ہے. بنائی ہوگی اس کے بعد باریک کٹا دھنیا اور تھوڑا سا پسا گرم مسالہ ڈالنا, تو اس طرح سے مکھنی ہانڈی جو ہے تیار ہو جائے گی.
1: اوکے یمی, تو مکھنی ہانڈی کی ریسیپی بردا نے بتا دی ہے اور مٹن دو پیازا کی ریسیپی بتا دی ہے. اسی کے ساتھ ساتھ مزید ریسیپیز کے لیے آپ نے اپنے موبائل کے رائٹ میسج آپشن میں جانا ہے, کی ایچ آئی لکھنا ہے, اسپیس دینا ہے, اپنا میسج ٹائپ کر کر سینڈ کر دینا ہے 3636 پہ. ساتھ ہی ساتھ آپ لوگ ایف ایم 100 کے آفیشیل فیس بک پیج پر بھی ہمیں جوائن کر سکتے ہیں اور اپنی پسند کی ریسیپی ردا سے پوچھ سکتے ہیں. جو بھی ریسیپی آپ پوچھنا چاہ رہے ہیں یا وہ کوئی سارٹ آف ٹپ ہے تو یہ بھی آپ ہم سے پوچھ سکتے ہیں. اسی کے ساتھ ساتھ بہت سارے لوگ ہمیں میسج کر کر سلام بھی کہہ رہے ہیں, تو
2: وعلیکم السلام,
1: اور خیریت بھی پوچھ رہے ہیں. تو جی اللہ کا شکر ہے ہم بالکل ٹھیک ٹھاک ہیں, مزے میں ہیں, اور اللہ تعالیٰ ایسے آگے بھی ٹھیک رکھے.
2: آمین,
1: یہ بہت ضروری ہے کیونکہ بھائی صحت ہے تو سب کچھ ہے, اور صحت ہونا بہت ضروری ہے, اس کے لیے خیال بھی. حتیٰ کہ ابھی آج کل جو ہے وہ وائرل بھی بہت پھیلا ہوا ہے, نزلے والا
2: بہت. اصل میں بھی موسم چینج ہوگا نا, پھر دیکھیں ابھی سپٹمبر پھر اکتوبر, اس طرح سے نا پھر موسم تھوڑا سا چینج ہو جاتا ہے. تو یہ ہے کہ پھر وہ جب گرمی آ رہی ہوتی ہے تب بھی یہ حال ہوتا ہے, گرمی جا رہی ہوتی ہے تب بھی یہی حال ہوتا ہے.
1: یہی حال ہوتا ہے, بالکل ایسے ہی ہے. تو بس اللہ پاک ہم سب کو صحت مند رکھے اور چست اور توانا رکھے, یہ بہت ضروری چیز ہے. اور نزلے میں پتہ مزے کی بات کہہ رہے تھے, آپ جتنا بھی احتیاط اور خیال کر لینا وہ ہوتا ہی ہوتا ہے,
2: وہ جاتا ہی,
1: اس کے سامنے نہ جائیں, اس کے سامنے نہ جائیں, ماسک پہن لیں, کچھ بھی کر لیں, لیکن وہ آپ کو ضرور لگتا ہے. اور ضروری نہیں ہے کہ وہ آپ کو آپ کی فیملی سے لگے, آپ کو باہر کہیں سے لگ جاتا ہے اور آپ پھر اس کا جو ہے وہ شکار ہو جاتے ہیں. سو آئی ہوپ سو کہ ہم سب بالکل ٹھیک ٹھاک رہیں. خیر جی, فی الحال ہم جا رہے ہیں ایک عدد بریک کی جانب اور آتے ہیں واپس بریک کے بعد. تو آپ نے کہیں نہیں جانا ہے کیونکہ ہم آپ کے ساتھ بجے تک موجود ہیں. تو مزید ریسیپیز اور ٹپس آپ سے کریں گے شیئر, تو کہیں مجائیے گا. وی ول بی رائٹ بیک.
3: ایمرجنسی کبھی بتا کر نہیں آتی.
4: چند ایمرجنسی ریسکیو سروس میں آپ کی کیا مدد کر سکتی ہوں؟
5: کنٹرول فور ایم 210210 موو کریں گے.
3: سندھ ایمرجنسی ریسکیو سروس 1122 حکومت سندھ کے محکمہ بحالیات کا ایک اہم ادارہ ہے جو جدید نظام کے ذریعے فوری اور مؤثر مدد فراہم کر رہا ہے. حکومت سندھ کے اس انیشیٹو سے ایمرجنسی سروسز میں ایک نیا معیار قائم ہوا ہے. یہ سسٹم نتیجہ ہے عوامی خدمت کے اس جذبے کا جو حکومت سندھ کی پہچان ہے. ایمرجنسی ریسکیو 1122, آپ کی حفاظت ہماری ذمہ داری, خدمت میں سب سے آگے. سندھ.
6: اپنی طاقت کو پہچانو اور میری طرح ہر 3 مہینے کے بعد یہ آسان ٹیکا لو. یہ ایک آسان اور سیف مان حمل کا طریقہ ہے.
7: نہ بار بار کلینک جانے کے جھنجٹ اور نہ زیادہ خرچہ. بس ایک دفعہ لیڈی ہیلتھ ورکر سے ٹریننگ لو اور پھر 3 مہینے تک کی صحت بھری چھٹی.
8: مزید معلومات کے لیے وی آر ٹیلی ہیلتھ پر ڈاکٹر سے آن لائن مشورہ کریں یا قریبی سرکاری صحت مرکز پر جائیں. آپ وی آر کے واٹس ایپ نمبر 0320275849 پر بھی رابطہ کر سکتے ہیں.
9: اپال فیملی مکسچر کے ساتھ ہر سفر خاص. عمرہ لکھیں 02111182725 پر واٹس ایپ کریں, پیک کے اندر موجود کوڈ بتائیں اور لکی ڈرا میں شامل ہو جائیں. اپال فیملی مکسچر لائیں, عمرہ پر جائیں.
10: FM 24/7 365 FM 24/7 365

0: PM. This time check is brought to you by HBL Freedom Account. Jahan khab, wahan HBL.
1: Emergency kabhi bata kar nahi aati.
2: चंद एमरजेंसी रेस्क्यू सर्विस में आपकी क्या मदद कर सकती हूँ?
3: कंट्रोल फॉर एम 210210 मूव करेंगे.
1: सिंध इमरजेंसी रेस्क्यू सर्विस 1122 हुकूमत सिंध के महकमा बहालियात का एक अहम इदारा है जो जदीद निज़ाम के जरिए फौरी और मौसर मदद फराहम कर रहा है. हुकूमत सिंध के इस इनिशिएटिव से इमरजेंसी सर्विसेज में एक नया मयार कायम हुआ है. ये सिस्टम नतीजा है अवामी खिदमत के उस जज्बे का जो हुकूमत सिंध की पहचान है. सिंध इमरजेंसी रेस्क्यू 1122 आपकी हिफाजत हमारी जिम्मेदारी. खिदमत में सबसे आगे सिंध.
4: 11.9% 11.9%
5: ओ भाई क्या है ये 11.9%? ये है HBL कार लोन का जबरदस्त मार्कअप रेट. सिर्फ 11.9% का फिक्स रेट पूरे टेन्योर के लिए.
6: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो. तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन. ये ऑफर महदूद मुद्दत के लिए है. शराइत और ज़वाबित लागू है.
4: 11.9%
7: خالص اجزاء بھروسے مند شفا شوابے سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں. ڈاکٹر حمید جنرل ہومیو اور شوابے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ.
0: مفت فنڈ ٹرانسفر, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ.
8: شوکت خانم, لاہور اور پشاور کے بعد آپ کی ایک اور ڈونیشن.
9: شوکت خانم, کراچی کی تکلیف.
10: آج ہی ڈونیٹ کرنے کے لیے 0800-111-555 پر کال کریں یا ہماری ویب سائٹ www.shokatkhanam.org.pk وزٹ کریں.
0: HBL فریڈم اکاؤنٹ کے ساتھ مفت فنڈ ٹرانسفر, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ. جہاں خواب وہاں HBL.
11: فون اپگریڈ کرنے کا سوچ رہے ہو تو سنو, فون ہو تو 5G والا ملے گا کیسے؟ بس جاز ایکسپیرینس سینٹر یا جاز ای سٹور پر جاؤ اور نیا 5G والا فون اپنا بناؤ. یہی نہیں, فل پیمنٹ پر پاؤ ساتھ میں فری ڈیٹا بنڈل, ہینڈ سیٹ انشورنس اور بہت کچھ. تو پھر فون ہو تو 5G والا جاز 5G.
0: HBL فریڈم اکاؤنٹ کے ساتھ مفت فنڈ ٹرانسفر.